0: श्रोताले अहिले सुन्दै हुनुहुन्थ्यो लोकगीत सरिता गुरुङ अनि साथीहरूको स्वरमा। अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी नर्वेको ओस्लो पुग्नु भएको छ। यस भ्रमणमा भारत र नर्वे बीचको द्विपक्षीय वार्ता र तेस्रो भारत नर्डिक शिखर सम्मेलन समावेश छ। गृह एवं सहकारिता मन्त्री अमित शाहले आज छत्तिसगढको राजधानी रायपुरमा आयोजित एक राज्य स्तरीय कार्यक्रममा 112 नम्बरको आपतकालीन सेवा र आधुनिक फोरेन्सिक मोबाइल भ्यानलाई झण्डा देखाएर उद्घाटन गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंह दक्षिण कोरिया र भियतनाम भ्रमणमा जानुभएको छ। पश्चिम बङ्गाल सरकारको मन्त्रीमण्डलले 7 वेतन आयोग गठनको लागि सैद्धान्तिक स्वीकृति दिएको छ र केरलममा काङ्ग्रेसका वरिष्ठ नेता भीडी सतीशनको नेतृत्वमा नयाँ यूडीएफ सरकारले आज तिरुवनन्तपुरममा शपथ ग्रहण गर्यो। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी नर्वेको ओस्लो पुग्नु भएको छ। यस भ्रमणमा भारत र नर्वे बीचको द्विपक्षीय वार्ता र तेस्रो भारत नर्डिक शिखर सम्मेलन समावेश छ। यस भ्रमणले भारतको नर्डिक देशहरूसँगको सम्बन्धलाई गति दिनेछ।
2: यात्रा के दौरान दोनों देशों ने वर्ष 2026 से 2030 तक की संयुक्त कार्य योजना अपनाई, जिसका उद्देश्य अगले 5 वर्षों में द्विपक्षीय आर्थिक आदान प्रदान को दोगुना करना है। इंडिया स्वीडन स्ट्रॉन्गर टुगेदर टुवर्ड्स 2047 थीम के तहत दोनों देशों ने 2027 में भारत में द्विपक्षीय व्यापार एवं निवेश शिखर सम्मेलन आयोजित करने पर सहमति जताई। स्वीडन उद्योगपति और प्रमुख कंपनियों के प्रतिनिधियों के साथ बातचीत में प्रधानमंत्री ने मेक इन इंडिया और मेड विद स्वीडन पहल के तहत निवेश बढ़ाने का आह्वान किया, विशेषकर राष्ट्रीय हरित हाइड्रोजन मिशन और क्रिटिकल मिशन मिनरल मिशन जैसे क्षेत्रों में। दोनों देशों की साझेदारी अब सेमीकंडक्टर और मजबूत सप्लाई चेन जैसे उच्च विकास वाले क्षेत्रों पर विस्तारित होगी। तकनीकी और जलवायु परिवर्तन के क्षेत्र में भी यात्रा के दौरान कई महत्वपूर्ण समझौते हुए। प्रधानमंत्री ने पहलगाम आतंकी हमले के बाद भारत के प्रति समर्थन व्यक्त करने के लिए स्वीडन का विशेष आभार भी व्यक्त किया।
3: आतंकवाद पूरी मानवता के लिए गंभीर चुनौती है। पिछले वर्ष पहलगाम में हुए आतंकी हमले के बाद हमें स्वीडन से मिले समर्थन के लिए मैं प्रधानमंत्री क्रिस्टर्सन का आभार व्यक्त करता हूं। हम आतंकवाद और उसके समर्थकों के विरुद्ध लड़ाई जारी रखेंगे।
2: इस यात्रा में साझा बौद्धिक विरासत और व्यापक क्षेत्रीय सहयोग को भी नहीं पहचान दी। साक्षी सिंह, आकाशवाणी समाचार, गोथेनबर्ग, स्वीडन।
0: यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारत आज निवेश, नवीनता र विनिर्माणको लागि विश्वको सबैभन्दा आकर्षक गन्तव्यहरूमध्ये एक हो। स्वीडनको दुई दिने भ्रमणको क्रममा उहाँले गोथेनबर्गमा युरोपियन उद्योग गोलमेज सम्मेलनमा सम्बोधनको क्रममा यस्तो बताउनुभयो। उहाँले देशमा सबै कम्पनीका लागि अवसर रहेको बताउँदै आगामी वर्षहरूमा भारतको प्रमुख परियोजनाहरूमा उनीहरूलाई समावेश गर्नको लागि संस्थागत सप्रणाली सहित विभिन्न कदमहरू चाल्न सकिने आश्वासन दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, भारतले विगत 12 वर्षदेखि सुधार, प्रदर्शन र रूपान्तरणको मूल मन्त्रमा काम गरिरहेको छ। उहाँले भन्नुभयो, भारतको सुधार एक्सप्रेस पूर्ण गतिमा चलिरहेको छ। श्री मोदीले स्वीडेनी कम्पनीहरूलाई उत्पादन, हरित हाइड्रोजन मिशन, स्वच्छ ऊर्जा र अन्य क्षेत्रहरूमा आफ्नो उपस्थिति बढाउन आग्रह गर्नुभयो। टेलिकम र डिजिटल पूर्वाधार सहित 5 व्यापक क्षेत्रहरूमा सम्भावनाहरू सूचीबद्ध गर्दै प्रधानमन्त्रीले भन्नुभयो, यसले भारतलाई विश्वव्यापी अनुसन्धान र विकास केन्द्र बनाउन मद्दत गर्न सक्छ। प्रधानमन्त्रीले इलेक्ट्रोनिक्स, डिप टेक म्यानुफ्याक्चरिङ, एआई, हरित ऊर्जा, पूर्वाधार, गतिशीलता, सहरी रूपान्तरण, स्वास्थ्य सेवा र जीवन विज्ञान जस्ता अन्य क्षेत्रहरूमा पनि सहकार्यको माग गर्नुभयो। भ्रमणको क्रममा मोदीलाई स्वीडेनको सर्वोच्च सम्मान रोयल अर्डर अफ द पोलर स्टार डिग्री कमान्डर ग्रान्ड क्रसबाट सम्मानित गरिएको थियो। यो पुरस्कार कुनै पनि राष्ट्र प्रमुखलाई दिइने सर्वोच्च सम्मान हो। प्रधानमन्त्री नरेन्द्र मोदीको 31 अन्तर्राष्ट्रिय सम्मान हो। प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो स्वीडेन भ्रमणले धेरै महत्वपूर्ण परिणामहरू प्राप्त गरेको र यसले द्विपक्षीय सम्बन्धहरूलाई नयाँ गति दिने बताउनुभयो। उहाँले भन्नुभयो, द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरसम्म लाने संयुक्त नवीनता साझेदारी र भारत स्वीडेन टेक्नोलोजी र एआई करिडोरको दोस्रो चरण सुरु गर्नेदेखि आगामी 5 वर्षमा द्विपक्षीय व्यापारलाई दोब्बर बनाउने महत्वाकांक्षी लक्ष्य तय गर्नेसम्म यी छलफलहरू अत्यन्त फलदायी थिए। उहाँले स्वीडेनका जनता, स्वीडेन सरकार र प्रधानमन्त्री उल्फ क्रिस्टर्सनलाई उनीहरूको स्नेह र मित्रताको लागि कृतज्ञता व्यक्त गर्नुभयो। गृहमन्त्री अमित शाहले आज रायपुरमा 112 नम्बरको आपतकालीन सेवा का लागि 4,000 नयाँ अत्याधुनिक सवारी साधनहरू तथा फोरेन्सिक मोबाइल भ्यानलाई हरियो झण्डा देखाउनुभयो। छत्तिसगढमा पहिले यो सुविधा 16 जिल्लामा उपलब्ध थियो, अहिले 33 जिल्लामा उपलब्ध छ।
4: आपातकालीन सेवा डायल 112 अभी तक छत्तीसगढ़ के सिर्फ 16 जिलों में उपलब्ध थी, लेकिन अब राज्य सरकार ने इस सेवा का विस्तार सभी 33 जिलों में कर दिया है। सुरक्षा मानकों और सहायता क्षमता को और मजबूत करने के लिए डायल 112 सेवा में आर्टिफिशियल इंटेलिजेंस आधारित स्थान पहचान तकनीक को जोड़ा गया है, जिससे संकट में फंसे व्यक्ति की वास्तविक भौगोलिक स्थिति का सटीक पता लगाया जा सके। महिला सुरक्षा को प्राथमिकता देते हुए इस व्यवस्था में पैनिक बटन और विशेष निगरानी सुविधाएं भी जोड़ी गई हैं। विकल्प शुक्ला, आकाशवाणी समाचार, रायपुर।
0: कार्यक्रममा छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव साय, विधानसभाका अध्यक्ष डाक्टर रमन सिंह र उपमुख्यमन्त्री विजय शर्मा पनि उपस्थित थिए। कार्यक्रमपछि गृहमन्त्री बस्तर जानुभयो र जहाँ उहाँले नेतानार गाउँमा सीआरपीएफको शिविर परिसरमा स्थापित जनसुविधा केन्द्रको उद्घाटन गर्नुहुनेछ। यो सेन्टर विस्तारै दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले सरकारी तथा डिजिटल सेवाहरू सजिलै प्राप्त गर्न सक्नेछन्। श्री शाह आज अमर वाटिकामा शहीदहरूलाई श्रद्धाञ्जली दिन जगदलपुर जानुहुनेछ। उहाँले जगदलपुर स्थित बादल अकाडेमीमा शहीदका आफन्त, सुरक्षाकर्मी, नक्सल हिंसा पीडित र स्थानीय समुदायका प्रतिनिधिसँग अन्तर्क्रिया गर्नुहुनेछ। यस्तै साँझ उहाँ लोक सांस्कृतिक कार्यक्रम बस्तर के संघमा पनि सहभागी हुनुहुनेछ। यस्तै भोलि गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय क्षेत्रीय परिषदको 26औं बैठक जगदलपुरमा बस्नेछ। बैठकमा छत्तिसगढ, मध्यप्रदेश, उत्तर प्रदेश र उत्तराखण्डका मुख्यमन्त्रीको सहभागिता रहनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
5: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
5: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: रक्षा मन्त्री राजनाथ सिंह दक्षिण कोरिया र भियतनाम भ्रमणमा जानुभएको छ। सोसियल मिडिया पोस्ट गर्दै श्री सिंहले द्विपक्षीय सम्बन्धलाई अझ विस्तार गर्न दुई एसियाली देशहरूको भ्रमण गर्न आफू उत्सुक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, भ्रमणको मुख्य उद्देश्य रणनीतिक सैन्य सहयोग, रक्षा औद्योगिक साझेदारी र समुद्री सहयोगलाई बढावा दिनु र हिन्द प्रशान्त क्षेत्रमा शान्ति र स्थिरतालाई बढावा दिनु हो। भियतनाम भ्रमणको क्रममा सिंहले भियतनामका राष्ट्रिय रक्षा मन्त्री जनरल फान वान जियाङसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। श्री सिंहको भ्रमण भियतनामका पूर्व राष्ट्रपति हो ची मिन्हको 136औं जन्म जयन्तीको अवसरमा हुन लागेको हो। दक्षिण कोरियामा रक्षा मन्त्रीले दक्षिण कोरियाका रक्षा मन्त्री आन ग्यु वाकसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। दुवै मन्त्रीहरूले दुई देशहरूबीच रक्षा सहयोगको समीक्षा गर्नुहुनेछ र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउनका लागि नयाँ पहलहरूको खोजी गर्नुहुनेछ। दुवै नेताले आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरूमा पनि विचार आदान प्रदान गर्नुहुनेछ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले विश्वव्यापी चुनौती र अनिश्चितताका बावजुद भारत तीव्र गतिमा वृद्धि गरिरहेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा भारत व्यापार महोत्सवको वेबसाइटको लन्च गर्दै श्री गोयलले भन्नुभयो, अगाडि बढ्ने उत्साह कहिल्यै कम हुनु हुँदैन र सबैले अथक परिश्रम गरिरहनु पर्दछ। उहाँले भन्नुभयो, विकसित भारत 2047 लक्ष्य हासिल गर्ने भारतको उद्योग, व्यापारिक समुदाय र जनताको भावना यति बलियो छ कि विश्वको कुनै पनि शक्तिले भारतलाई रोक्न सक्दैन। केन्द्रीय पतन पोत परिवहन तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले अन्तर्राष्ट्रिय महिला समुद्री दिवसको अवसरमा महिला नाविकहरूको अदम्य साहसलाई सलाम गर्नुभएको छ। सोसियल मिडियामा पोस्ट गर्दै श्री सोनोवालले नीतिगत सुधारका कारण भारतमा महिला नाविकहरूको संख्या निरन्तर बढिरहेको बताउनुभयो। नारी शक्तिले देशको विकास र विश्वव्यापी समुद्री क्षेत्रलाई उज्यालो समावेशी भविष्यतर्फ जोड्याइरहेको उहाँले बताउनुभयो। उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लामा आज बिहान भएको वाहन दुर्घटनामा 9 मृत्यु भएको छ। ट्रक अगाडिबाट आउँदै गरेको भ्यानसँग ठोकिँदा दुर्घटना भएको हो। भ्यानमा 2 महिला सहित 10 सवार थिए। जिल्ला मुख्यालयबाट 40 किलोमिटर टाढा पर्ने पिलिभित बस्ती राजमार्गको अदालिसपुर गाउँ नजिकै यो दुर्घटना भएको हो। पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरेको थियो। ठक्करपछि ट्रक चालक फरार रहेका छन्। राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको लखिमपुर खेरीमा सड़क दुर्घटनामा परिज्यान गुमाएकोमा दुःख व्यक्त गर्नुभयो। एक सोसियल मिडिया पोस्टमा राष्ट्रपतिले यस दुर्घटनामा आफ्ना प्रियजन गुमाएका परिवारजनहरूप्रति समवेदना व्यक्त गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा परिज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्नुभएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले प्रत्येक मृतकको परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येकको परिवारलाई 2,00,000 र घाइतेहरूलाई 50,000 क्षतिपूर्ति दिने घोषणा गर्नुभयो। यसको साथमा उहाँले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो। पश्चिम बङ्गाल सरकार मन्त्रीमण्डलले राज्य सरकार, विभिन्न सरकारी बोर्ड, संस्थान र अन्य सरकारी सहायता प्राप्त निकाय र विद्यालयका कर्मचारीहरूका लागि 7 वेतन आयोग गठनको लागि सैद्धान्तिक स्वीकृति दिएको छ। मन्त्री परिषदले आज एक महत्वपूर्ण निर्णयमा राज्य सरकारको सूचना तथा सांस्कृतिक मामला विभाग तथा अल्पसंख्यक र मद्रासाका विभिन्न प्रत्यक्ष लाभ स्थानान्तरण आगामी जुन महिनाको पहिलो दिनदेखि रोक्न सैद्धान्तिक स्वीकृति दिएको छ। यी विभागहरू अन्तर्गतका छात्रवृत्ति योजनाहरू जारी रहनेछन्। राज्य सरकारले महिलाका लागि छोटो तथा लामो दूरीको निःशुल्क यातायात सुविधालाई पनि स्वीकृति दिएको छ। 1 जुनदेखि राज्यका महिलाहरूका लागि अन्नपूर्ण योजना सुरु हुनेछ, जस अन्तर्गत 3,000 रुपियाँ प्रत्यक्ष लाभ स्थानान्तरणको माध्यमबाट हस्तान्तरण गरिनेछ। कलकत्ता उच्च अदालतको फैसलापछि राज्य सरकारले बङ्गालका लागि अन्य पछाडिएको वर्गको नयाँ सूची तयार गर्नेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको अध्यक्षतामा आज राज्य सचिवालय नवन्नमा मन्त्री परिषद बैठक बसिएको छ। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले सार्वजनिक परिवहन र इन्धन संरक्षणलाई बढावा दिन मेरा भारत मेरा योगदान अभियानको एक भागको रूपमा आज मेट्रो यात्रा गर्नुभयो। पत्रकारहरूसँग कुरा गर्दै उहाँले सबै लाई सार्वजनिक यातायातको अधिकतम प्रयोग गर्न अपिल गर्नुभयो। श्रीमती गुप्ताले भन्नुभयो, सरकारले सार्वजनिक यातायातमा कुनै पनि असुविधा रोक्न र अन्तिम माइल सम्पर्कमा सुधार सुनिश्चित गर्न सबै प्रयास गरिरहेका छन्। केरलममा काङ्ग्रेसका वरिष्ठ नेता भीडी सतीशनको नेतृत्वमा नयाँ युडिएफ सरकारले आज तिरुवनन्तपुरममा शपथ ग्रहण गरेको छ। नवनियुक्त मन्त्रीहरूलाई राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले पद तथा गोपनीयताको शपथ गराउनुभयो। नयाँ सरकारमा रहेका वरिष्ठ नेताहरूमा पूर्व विपक्षी दल केपिसिसीका पूर्व अध्यक्ष रमेश चेन्निथला, केपिसिसीका वर्तमान अध्यक्ष सोनी जोसेफ सामेल छन्। यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले भीडी सतीशनलाई बधाई दिनुभएको छ। एक सोसियल मिडिया पोस्टमा श्री मोदीले भन्नुभयो, केन्द्र सरकारले केरलमको नयाँ सरकारलाई राज्यका जनताको आकांक्षाहरू पूरा गर्न हर सम्भव सहयोगको आश्वासन दिन्छ। चीनको ग्वान्सी क्षेत्रमा आज बिहान गएको 5.2 तीव्रताको भूकम्पमा परि 2 मृत्यु हुनका साथै अन्य 4 घाइते भएका छन्। लियुजौ सहरबाट 7,000 अधिक मानिसहरूलाई उद्धार गरिएको छ। लियुजिउ र वरपरका क्षेत्रमा सड़क र रेल सेवा अवरुद्ध भएको छ। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबाद बीच आज साँझ 7:30 प्रतिस्पर्धा हुँदैछ। उक्त खेल हैदराबादको एमए चिदम्बरम स्टेडियममा हुनेछ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी नर्वेको ओस्लो पुग्नु भएको छ। यस भ्रमणमा भारत र नर्वे बीचको द्विपक्षीय वार्ता र तेस्रो भारत नर्डिक शिखर सम्मेलन समावेश छ। गृह एवं सहकारिता मन्त्री अमित शाहले आज छत्तिसगढको राजधानी रायपुरमा आयोजित एक राज्यस्तरीय कार्यक्रममा 112 नम्बरको आपतकालीन सेवा र आधुनिक फोरेन्सिक मोबाइल भ्यानलाई झण्डा देखाएर उद्घाटन गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंह दक्षिण कोरिया र भियतनाम भ्रमणमा जानुभएको छ। पश्चिम बङ्गाल सरकारको मन्त्रीमण्डलले 7 वेतन आयोग गठनको लागि सैद्धान्तिक स्वीकृति दिएको छ र केरलमा काङ्ग्रेसका वरिष्ठ नेता भीडी सतीशनको नेतृत्व नयाँ युडीएफ सरकारले आज तिरुवनन्तपुरममा शपथ ग्रहण गर्यो। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर 3:15 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
6: अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचक भूपेन्द्र शर्मा। विषय छ भारत नेदरल्यान्ड सम्बन्धमा प्रगति। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले 15 मईदेखि 17 मई 2026 नेदरल्यान्ड्सको भ्रमण गर्नुभयो। प्रधानमन्त्रीको नेदरल्यान्ड्सको यो दोस्रो भ्रमण हो। यसअघि प्रधानमन्त्री मोदीले वर्ष 2017 नेदरल्यान्डको भ्रमण गर्नुभएको थियो। यो भ्रमण दुई देश माझ द्विपक्षीय सम्बन्धको महत्वपूर्ण मोडमा भएको छ। विगत केही वर्षहरूमा व्यापार लगानी र जल कृषि र स्वास्थ्यका साथै आम नागरिक बीचको सम्बन्धका परम्परागत क्षेत्रहरू जल कृषि र स्वास्थ्यका क्षेत्रहरूमा भारत नेदरल्यान्ड साझेदारी निकै गहिरो भएको छ। हालैका वर्षहरूमा प्रविधि नवीनता रक्षा सुरक्षा नवीकरणीय ऊर्जा शिक्षा र समुद्री क्षेत्रमा सहयोग विस्तार भएको छ। दुवै पक्षले हालै सेमिकन्डक्टर र क्रिटिकल इमर्जिङ टेक्नोलोजीमा एक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। भारतका शीर्ष टेक्नोलोजी संस्थानहरू जस्तै IIT र नेदरल्यान्डका संस्थानहरू उद्योगद्वारा समर्थित संस्थानहरू बीच स्थानगत सहकार्य पनि छ। नेदरल्यान्ड्स युरोपियन युनियनको सबैभन्दा ठुलो लगानीकर्ता हो र भारतमा समग्रमा 4th ठुलो लगानीकर्ता हो, जसको कुल लगानी मात्र 55 अरब डलर भन्दा बढी छ। विशेष गरी निर्यातको लागि युरोपियन युनियनमा भारतको सबैभन्दा ठुलो व्यापार साझेदारहरूमध्ये नेदरल्यान्ड एक हो। नेदरल्यान्ड्स भारतीय निर्यातको 3rd ठुलो गन्तव्य हो। प्रधानमन्त्री नरेन्द्र मोदीलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो। उहाँलाई स्वागत गर्न डच सङ्गीतकारहरूले शास्त्रीय भारतीय सङ्गीत प्रस्तुत गरेका थिए भने भारतीय समुदायका सदस्यहरूले उहाँको स्वागत गर्न गर्व नृत्य प्रस्तुत गरेका थिए। प्रधानमन्त्री नरेन्द्र मोदी हेगमा आयोजित भारतीय समुदायको स्वागत समारोहमा सहभागी हुनुभयो। नेदरल्यान्ड्स स्थित भारतीय डायस्पोरा र भारतका मित्रहरूको ठूलो भेलाले उहाँलाई न्यानो स्वागत गर्यो। सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री मोदीले उत्साहजनक र न्यानो स्वागतका लागि प्रशंसा व्यक्त गर्नुभयो। उहाँले डच समाजमा भारतीय डायस्पोराको योगदान र भारत र नेदरल्यान्ड बीच मित्रताको जीवित सेतुको रूपमा काम गरेकोमा प्रशंसा गर्नुभयो। उहाँले भारतसँग सुरिनामी हिन्दुस्तानी समुदायको गहिरो र स्थायी ऐतिहासिक सम्बन्धको पनि स्मरण गर्नुभयो र उनीहरूको समृद्ध सांस्कृतिक विरासतलाई पुस्तौंदेखि संरक्षण र उत्सव मनाउन उनीहरूको प्रयासको प्रशंसा गर्नुभयो। प्रधानमन्त्री मोदीले प्रकाश पार्नुभयो कि प्रौद्योगिकी क्षेत्रमा ठूलो संख्यामा भारतीय पेशेवरहरू र डच विश्वविद्यालयमा भारतीय विद्यार्थीहरूको बढ्दो संख्या विशेष गरी नवीनता सञ्चालित क्षेत्रहरूमा दुई देशहरू बीचको समकालीन साझेदारीलाई बलियो बनाइरहेको छ। उहाँले खेलकुद सम्बन्धहरू विशेष गरी क्रिकेट र हकीले दुई देश बीचको जनस्तरको घनिष्ठ सम्बन्धमा नयाँ जीवन्तता ल्याइरहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री मोदीले नेदरल्यान्डसँग द्विपक्षीय सहयोग निरन्तर विस्तार भइरहेको र प्राविधिक र नवीनता प्रमुख क्षेत्रका रूपमा देखा परेको बताउनुभयो। उहाँले दुई देशहरू बीचको बलियो र बढ्दो व्यापार र आर्थिक सम्बन्धलाई जोड दिनुभयो। नेदरल्यान्ड्स युरोपमा भारतको सबैभन्दा ठूलो निर्यात गन्तव्यहरूमध्ये एक हो। उहाँले भन्नुभयो भारत युरोपियन युनियन स्वतन्त्र व्यापार सम्झौताले दुवै पक्षका लागि नयाँ अवसरहरू खोल्नेछ। प्रधानमन्त्रीले 2047 विकसित देश विकसित भारत बनाउनका लागि भारतमा भइरहेको विकास र प्रगतिको बारेमा प्रकाश पार्नुभयो। उहाँले पूर्वाधार निर्माण स्वच्छ ऊर्जा र डिजिटल प्रणालीमा व्यापक प्रगतिको माध्यमबाट भारतमा चलिरहेको रूपान्तरणको मात्रा र गतिलाई उल्लेख गर्नुभयो। उहाँले जोड दिनुहुँदै भन्नुभयो

0: मुख्य भूमि नेदरल्यान्ड्समा भारतीय मूलका मानिसहरूको सबैभन्दा ठूलो संख्या रहेको छ, जसमा सुरिनामी हिन्दुस्तानी समुदायका लगभग 2,00,000 सदस्यहरू समावेश छन्। यस सन्दर्भमा उहाँले 4 पुस्तादेखि 6 पुस्तासम्म सुरिनामी हिन्दुस्तानी डायस्पोराका लागि ओसीआई योग्यतामा उदारीकरणमाथि प्रकाश पार्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले हेग स्थित राजदरबारमा राजा विलियम एलेक्जेन्डर र महारानी म्याक्सिमासित भेट गर्नुभयो। उनीहरू बीच भारत र नेदरल्यान्ड बीचको बढ्दो साझेदारी बारे छलफल भएको थियो। श्री मोदीले नेदरल्यान्डका प्रधानमन्त्री रब जेनेटसित प्रतिनिधिमण्डल स्तरको वार्ता गर्नुभयो। उहाँले भन्नुभयो, भारतले नेदरल्यान्ड्सलाई आफ्नो सबैभन्दा महत्त्वपूर्ण साझेदारको रूपमा हेर्छ। यो भारतको शीर्ष 5 लगानीकर्ताहरू मध्ये एक।
1: श्रोता, हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब केही क्षण मनोरञ्जन गरौँ फिल्मी गीतहरूबाट। त आउनुहोस्, प्रथम सुनौँ अर्का याग्निक अनि शानको युगल स्वरमा कल हो ना हो फिल्म।

0: श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो फिल्म गीत। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार स्नेह थामीबाट सुन्नुहोस्। आसामका मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो आवास र सहरी मामला विभागको समीक्षा बैठकमा विभिन्न विकास योजनाहरू र कार्यक्रमहरूको प्रगतिको समीक्षा गर्नुभयो। बैठकमा गुवाहाटी नगर निगम, गुवाहाटी महानगर विकास प्राधिकरण, गुवाहाटी जल बोर्ड र अमृत मिशन सहित विभिन्न संस्थाहरूद्वारा सञ्चालित परियोजनाहरूको विस्तृत समीक्षा गरिएको थियो। मुख्यमन्त्रीले सहरी पूर्वाधार, खानेपानी आपूर्ति, सड़क र नागरिक सुविधाहरूसँग सम्बन्धित कार्यहरूको प्रगति बारेमा जानकारी लिनुभयो। बैठकमा विकास योजनाको समयमै प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएको थियो। मुख्यमन्त्रीले भन्नुभयो, सरकार गुवाहाटी सहरको समग्र विकास र नागरिक सुविधाहरूमा सुधार गर्न प्रतिबद्ध छ। आसामको नगाउँ जिल्लाको कोलियाबुर क्षेत्रका एक विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाएर राज्यको गौरव बढाउनेछन्। नासासँग सम्बन्धित प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलनका लागि कक्षा आठमा अध्ययनरत जोनक ज्योति बोर्दोलोई छनौट भएका छन्। डिसेम्बरको अन्तिम साता हुने सम्मेलनमा बोर्दोलोई सहभागी हुने भएका छन्। सम्मेलनका क्रममा उनले प्रसिद्ध अन्तरिक्ष यात्री डाक्टर डन थोमससँग अन्तर्क्रिया गर्ने अवसर पनि प्राप्त गर्ने। सम्मेलनमा जोनक ज्योतिले अन्तरिक्ष विज्ञान सम्बन्धी परियोजना पनि प्रस्तुत गर्नेछन्। विज्ञान शिक्षक जतिन बोराले उनको तयारीमा महत्वपूर्ण भूमिका खेलेका छन्, जसको निर्देशनमा विद्यार्थीले यो सफलता हासिल गरेका छन्। सम्मेलनका लागि भारतभरबाट 17 विद्यार्थी छानिएका छन्, जसमध्ये बोर्दोलोई आसामका एकमात्र विद्यार्थी हुन्। विज्ञान र नवप्रवर्तनमा विद्यार्थीको रुचि सुरुदेखि नै रहेको र यो अवसरले उसको शैक्षिक भविष्यलाई नयाँ दिशा विद्यालय प्रशासनको भनाइ छ। आसामको चराइदेव जिल्लाको टेङ्गापुखुरी धामधुली गाउँमा आज बिहानै भीषण आगलागी भएको छ। आगलागीमा परि एक आवासीय घर जलेर खरानी भएको छ। स्थानीयवासीले आगो नियन्त्रणका लागि सक्दो प्रयास गरे पनि भीषण आगलागीको कारण घरलाई बचाउन सकेन। घटनाको सूचना पाउने बित्तिकै वरपरका मानिसहरू घटनास्थलमा भेला भए र राहत कार्यमा सहयोग गरे। यसैबीच घटनाको जानकारी पाउन साथ क्षेत्रीय विधायक सूरज दिनहिगिया पनि घटनास्थलमा पुगेर स्थितिको जायजा लिएका छन्। उनले प्रभावित परिवारलाई भेटे र हर सम्भव सहयोगको आश्वासन दिए। आग लागेको कारण खुल्न सकेको छैन। यस विषयमा स्थानीय प्रशासनले अनुसन्धान गरिरहेका छन्। मणिपुरको इम्फाल पूर्वी जिल्लामा सुरक्षा बलले प्रतिबन्धित लडाकु संगठन पिपल्स रिभोल्युसनरी पार्टी अफ काङलेपाका एक कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लाङमिडोङ बस्ने 38 युवा रहेको पुलिसले जनाएको छ। उनलाई सुरक्षा फौजले गत 17 मई इम्फाल पूर्वको हिङगाङ थाना क्षेत्र अन्तर्गत खापाम लामखाई माखा लैकाई क्षेत्रबाट पक्राउ गरिएको थियो। पुलिसका अनुसार पक्राउ परेका व्यक्ति प्रिपाक समूहका सक्रिय कार्यकर्ता थिए र उनी त्यस क्षेत्रमा गतिविधिमा संलग्न थिए। पक्राउ परेपछि उनलाई थप कानुनी कार्यवाही र सोधपुछको लागि पुलिसको जिम्मा लगाइएको थियो। आतंकवादी गतिविधिहरू नियन्त्रण गर्न र राज्यमा शान्ति र व्यवस्था कायम गर्न सुरक्षा एजेन्सीहरूले निरन्तर खोजी र अभियानहरू सञ्चालन गरिरहेका छन्। आसाम राज्यमा पेट्रोल र डिजलको मूल्यमा भएको वृद्धिसँगै अब अत्यावश्यक खाद्य सामग्रीहरूको मूल्य पनि लगातार बढ्न थालेको छ। चामल, दाल, अन्डा र खाने तेलदेखि लिएर लगभग हरेक जरुरी वस्तुको मूल्यमा वृद्धि भएको पाइएको छ। यसैबीच सब्जीहरूको बढ्दो मूल्यले सर्वसाधारण उपभोक्ताको समस्यालाई अझ थपिदिएको छ। व्यापारीहरूका अनुसार इन्धनको मूल्य बढेकोले परिवहन लागतमा वृद्धि भएको छ, जसको सिधा असर बजारमा परेको छ। थोक र खुद्रा दुवै बजारमा वस्तुहरूको मूल्य बढेकोले मध्यम वर्गीय र निम्न आय भएका परिवारहरूमाथि अतिरिक्त आर्थिक भार थपिएको छ। सिक्किमकी प्रख्यात पर्वतार

रोही मनिता प्रधानलाई प्रथम केदार थलरूपा स्मृति पुरस्कारबाट सम्मानित गरिएको छ। सोरेन जिल्ला स्थित एकता प्रकाशनद्वारा स्थापना गरिएको यो पुरस्कार सिलगढीमा आयोजित एक विशेष समारोहको बीच प्रदान गरिएको हो। समारोहमा सोरेन च्याखुङ क्षेत्रका विधायक आदित्य गोलेले मनिता प्रधानलाई सम्मान प्रदान गर्नुभयो। समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 3:45 मा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

नमस्कार। नेपाली प्रसारण सेवाको विशेष कार्यक्रम विश्वमा हामीमा हाम्रा सम्पूर्ण आदरणीय श्रोता समक्ष यो कार्यक्रम सञ्चालक निर्मल गुरुङको दुई करजडी नमस्कार। श्रोतागण, कार्यक्रम विश्वमा हामीमा हामी सक्दो प्रयास गर्छौँ कि संसारका कतिपय रहस्यमय घटनादेखि लिएर व्यक्ति विशेष जसले आफ्नो बाहुबलले आफ्नो इच्छाले संसारलाई नै चकित पारेका छन् उनीहरूबारे विस्तृत रूपमा हजुरहरू समक्ष जानकारी राख्ने। आजको विषयमा हामीको यस अङ्कमा पनि यस्तै एक व्यक्तिबारे जानकारी दिन गइरहेको छु जसले आजसम्म 25,000 भन्दा अधिक अन्जान मृतक शरीरहरूलाई उनीहरूको धर्मको पहिचान गरी या त दफनाइदिएका छन् या जलाइदिएका छन्। तिनको यस्तै महान कार्यलाई देखेर तिनलाई भारत सरकारले पद्मश्रीद्वारा पनि सम्मानित गरिसकेको छ। निश्चय पनि यस व्यक्तिबारे जान्ने उत्सुकता हजुरहरूको पनि जाग्यो होला। अब हजुरहरूको उत्सुकतालाई बेसी लम्ब्याउन चाहन्छ र सुरु गरिरहेको छु विश्वमा हामीको आजको अङ्क। तर त्यसभन्दा अघि हजुरलाई एउटा विन्ती गर्न चाहन्छु कि हजुरहरूलाई हाम्रो यो कार्यक्रम विश्वमा हामी कस्तो लागिरहेको छ अनि यस कार्यक्रम कति प्रेरणादायक अनि शिक्षाप्रद रहेको छ अनि साथमा कार्यक्रम सम्बन्धी कतिपय हजुरहरूबारे जुन जिज्ञासा रहेको छ अथवा जुन व्यक्ति विशेष या स्थानबारे जान्न चाहनुहुन्छ हामीलाई पत्रचार गरी जनाउन सक्नुहुनेछ। हाम्रो ठेगाना रहेको छ सेवामा केन्द्र निर्देशक आकाशवाणी खरसाङ कार्यक्रम विश्वमा हामी हुला खरसाङ। धन्यवाद।

0: मोहम्मद शरीफ हजुर तपाईले ठीक सुन्नुभयो मोहम्मद शरीफ जसलाई सबैले शरीफ चाचा भनेर चिन्ने अनि बोलाउने गर्छन् उत्तर प्रदेशको अयोध्या नगरीको एउटा सानो गाउँमा साइकल बनाएर आफ्नो जीविका चलाउने मोहम्मद शरीफ उर्फ शरीफ चाचालाई तत्कालीन राष्ट्रपति रामनाथ कोविन्दज्यूको बाहुलीबाट वर्ष 2020 भारतको एक सर्वोच्च नागरिक सम्मान पुरस्कार पद्मश्रीद्वारा सम्मानित गरेको छ
1: श्री मोहम्मद शरीफ समाज सेवा
0: मोहम्मद शरीफलाई यो पुरस्कार किन प्रदान गरियो त्यसको पछाडि एउटा दुःखदायी पीडादायी कहानी छ सन् 1992 सालतिरको एउटा घटना हो मोहम्मद शरीफ उर्फ शरीफ चाचाको 25 वर्षीय छोरा जो दबाई पानीको काम गर्थे आफ्नो कामको सिलसिलामा सुल्तानपुर गइरहेका थिए तिनी सुल्तानपुर पुगे या पुगेनन् त्यो रहस्य नै बन्यो र त्यसपछि भने तिनी कहिले पनि घर फर्केर आएनन् शरीफ चाचाले कति दिन अनि रात तिनको प्रतीक्षामा बिताए तर छोरोको पत्तो लागेन शरीफ चाचाले पुलिस समक्ष तिनको निखोज छोराको निम्ति गुहार लगाए आफूले चिनेका जानेका मानिसहरूसित छोराको खोजी गर्नमा मद्दत मागे तर तिनको यी सबै प्रयासहरू असफल भयो तिनी निराश बने अनि थकित अवस्थामा घर फर्के र छोराको प्रतीक्षामा दिन बिताए छोरो हराएको केही समयपछि एउटा खबरले शरीफ चाचाको संसारलाई नै हल्लाइदियो नजिकैको एउटा रेलवे ट्र्याकको नजिक एउटा मृतदेह फेला पारियो जसको मृत शरीरलाई कतिपय कुकुरहरूले नुची नुची खाएको थियो र त्यस देहलाई कसैले पनि उनीहरूको परिवारको सदस्य हो भनी दावी गरेका थिएनन् शरीफ चाचाले जब यो कुरो थाहा पाए उनी त्यहाँ दौडी दौडी पुगे छोराको शरीरलाई त्यस्तो छतविच्छेद अवस्थामा देखि उनी मूर्छित बने तर त्यसै दिनदेखि शरीफ चाचाले एउटा लक्ष्य राखे मेरो छोराले त कसैबाट सहारा पाएनन् तर आजदेखि जस जसको मृत्यु दुर्घटनामा हुन्छ अनि सबलाई कसैले पनि दावी गर्दैनन् उनको शरीरलाई उनीहरूको धर्म अनुरूप दाह संस्कार गर्ने त्यस दिनदेखि यता शरीफ चाचा घरि रेलवे स्टेसन घरि रेलवे प्लेटफर्म घरि पुलिस स्टेसन त घरि अस्पतालका मुर्दा घरमा गई त्यस्ता शवहरूलाई जसलाई कसैले पनि दावी गर्दैनन् ती शवहरूलाई उनीहरूको धार्मिक आस्था विश्वास अनुरूप अन्तिम संस्कार गर्न थाले भनिन्छ कि आज पर्यन्त शरीफ चाचाले 25,000 भन्दा अधिक त्यस्ता दावीहीन शवहरूलाई अन्तिम संस्कार गरिदिएका छन् उनको यसै महान योगदानको फलस्वरूप तत्कालीन माननीय राष्ट्रपति रामनाथ कोविन्दज्यूको बाहुलीबाट भारतको सर्वोच्च नागरिक सम्मान पद्मश्रीद्वारा मोहम्मद शरीफ उर्फ शरीफ चाचालाई अलङ्कृत गरिएको छ
1: श्री मोहम्मद शरीफ समाज सेवा

त्यो एपिसोड जब टेलिभिजनमा प्रसारित भयो तब तिनको कुराहरू सुनि दुनियाँ छक्क परे अनि दुनियाँ नै रोए। तिनको यस प्रकारको निस्वार्थ कार्यप्रति खडा भएर जोड जोडले ताली बजाएर तिनको सम्मान गरे।

खरसाङ खरसाङ परिवार अनि सुधारको तर्फबाट पनि यी महान व्यक्तित्वको धनी मोहम्मद शरीफ उर्फ शहीद चाचालाई सत्सत नमन अनि उनको सुस्वास्थ्य दीर्घायुको कामनाका साथ आजको विश्वमा हामीको आजको अङ्कबाट बिदा चाहन्छु। फेरि भेट्ने वचनको साथ नमस्कार।

नमस्कार, हाम्रा सम्पूर्ण आदरणीय श्रोता महानुभावप्रति निर्मल गुरुङ टक्राउँदछु। नमस्कार, अनि लिएर उपस्थित भएको छु कार्यक्रम विविध चर्चा। र विविध चर्चाको आजको अङ्कमा म हाम्रो श्रोताहरूलाई विद्यार्थी अनि अनुशासनमाथि एक वार्ता प्रस्तुत गरिरहेको छु।

अनुशासनले विद्यार्थीहरूलाई नियन्त्रणमा राख्नमा मद्दत गर्छ। यसले उनीहरूलाई जीवनमा अगाडि बढ्न र आफ्नो लक्ष्यमा पुग्न उत्प्रेरित गर्दछ। प्रत्येक विद्यार्थीले विभिन्न तरिकाले अनुशासन पछ्याउँछ र प्रत्येक विद्यार्थीको अनुशासनको बारेमा आफ्नै दृष्टिकोण हुन्छ। कतिपय विद्यार्थीहरूले यसलाई जीवनको अत्यावश्यक हिस्सा ठान्छन् भने अरूले यसलाई ठुलाहरूले दिएको दबाव मात्र ठान्छन्। अनुशासनले मार्गदर्शकको रूपमा पनि कार्य गर्दछ, जसले विद्यार्थीहरूलाई सही मार्गमा रहन मद्दत गर्दछ। विद्यार्थीको जीवनमा अनुशासनको महत्त्व। अनुशासनले कुनै पनि व्यक्ति विद्यार्थीलाई आफ्नो काममा बढी केन्द्रित हुनमा मद्दत गर्दछ। अनुशासित विद्यार्थीले काम, गतिविधि र लक्ष्यहरूमा राम्रो ध्यान केन्द्रित गर्दछ। उसले विचलित गर्ने कुराहरूबाट टाढा रहन्छ। यसले विद्यार्थीहरूमा इमान्दारी र गम्भीरताको भावना जगाउँछ, जसले गर्दा उनीहरू उच्च गुणस्तरका व्यक्तिहरू बन्छन्। अनुशासनले अरूबाट सम्मान पनि ल्याउँछ। अनुशासित व्यक्तिले स्वाभाविक रूपमा मानिसहरूबाट प्रशंसा कमाउँछ, किनभने अनुशासन कायम राख्नु चुनौतीपूर्ण हुन्छ। मानिसहरूले आफ्नो जीवनमा अनुशासनलाई सफलतापूर्वक समावेश गर्ने व्यक्तिहरूलाई हेर्छन्। अनुशासनको अर्को महत्त्वपूर्ण फाइदा राम्रो स्वास्थ्य पनि हो। एक अनुशासित व्यक्तिले खाने, सुत्ने, व्यायाम गर्ने र काम गर्ने उपयुक्त समय तालिका पालन गर्छ। उनीहरू आफ्नो खानपानमा पनि कडा हुन्छन्। यी बानीहरूले राम्रो स्वास्थ्य र फिटनेस सुनिश्चित गर्दछ। आत्मनियन्त्रण अनुशासनको अर्को बहुमूल्य लाभ हो। अनुशासित विद्यार्थीले आफ्ना कार्यहरूमा राम्रो नियन्त्रण राख्छ र अरूसँग कुरा गर्दा आफ्ना शब्दहरूमा सावधान रहन्छ। तिनीहरू सुनिश्चित गर्छन् कि तिनीहरूको व्यवहार सधैँ विनम्र र उपयुक्त होस्। तपाईँको धेरै समय उपलब्ध हुनु अनुशासनको बहुमूल्य लाभ पनि हो। अनुशासित विद्यार्थीसँग अनुशासनहीन विद्यार्थीको तुलनामा बढी समय हुन्छ, किनभने तिनीहरूले व्यर्थका गतिविधिहरूमा समय बर्बाद गर्दैनन्। तिनीहरू आफ्नो समय राम्रोसँग व्यवस्थापन गर्छन् र कुनै पनि काममा धेरै समय खर्च गर्दैनन्। यो दृष्टिकोणले तिनीहरूलाई धेरै खाली समय दिन्छ, जुन अनुशासन बिना सम्भव हुँदैन। विद्यार्थीहरूमा अनुशासनको प्रविधिहरू। समय व्यवस्थापन अनुशासनको एक

मूल प्रिय प्रविधि हो जसले समयलाई साधनको रूपमा प्रयोग गर्दछ। यसले सुनिश्चित गर्दछ कि प्रत्येक गतिविधिको लागि विशिष्ट सुरु र अन्त समयसम्म सेट गरेर समय कुशलतापूर्वक प्रयोग गरिन्छ। यसले निश्चित समय सीमाभित्र कार्यहरू गर्न मद्दत गर्दछ, साथै सबै कुरा समयमा नै सम्पन्न भएको सुनिश्चित पनि यसले गर्दछ। जिम्मेवारीमा आधारित अनुशासन अर्को दृष्टिकोण हो। यसले सबै सदस्यहरूलाई कसरी समस्याहरू समाधान गर्ने भनेर बुझाउँदछ। यसका साथसाथै भावी व्यवहार सुधार गर्न निर्देशनहरूको रूपरेखा तयार गर्नुपर्दछ। अनुशासित रहन अर्को तरिका साना लक्ष्यहरू सेट गर्नु हो। जब विद्यार्थीले कुनै पनि कामको लागि सानो लक्ष्य राख्छ, उसले सजिलैसँग त्यसलाई प्राप्त गर्न सक्छ र कार्यको सफलताले उसलाई अनुशासित रहनमा पनि मद्दत गर्दछ। विद्यार्थीको जीवनमा कुनै पनि प्रयासमा सफलताको लागि अनुशासन महत्त्वपूर्ण गुण हो। यसले मार्गदर्शक शक्तिको रूपमा कार्य गर्दछ, विद्यार्थीहरूलाई उनीहरूको लक्ष्यतर्फ डोर्याउँछ। यसबाहेक अनुशासनले विद्यार्थीहरूको उत्कृष्ट गुणहरू विकास गर्दछ, बुद्धि र सुधारलाई बढावा दिन्छ। यसले उनीहरूको शरीर, दिमाग र आत्मालाई सन्तुलित राख्नमा मद्दत गर्दछ। अनुशासनले उनीहरूको जीवनमा सद्भाव र सन्तुलन सुनिश्चित गर्न मौलिक भूमिका खेल्छ। अनुशासनको साथ विद्यार्थीले दृढ संकल्पका साथ चुनौतीहरूको पनि सामना गर्न सक्छन्। त्यसैले विद्यार्थीहरूको जीवनको हरेक पक्षमा अनुशासन अपनाउन व्यक्तिगत विकास र उत्कृष्टता हासिल गर्न अति आवश्यक छ। विद्यार्थीहरूको लागि अनुशासन किन महत्त्वपूर्ण छ? अनुशासनले विद्यार्थीहरूलाई आफ्ना सबै विषयहरूको लागि समय समावेश गर्ने अनि सबै कुरोको लागि उपयुक्त तालिका कायम गर्नमा मद्दत गर्छ। अनुशासनले उनीहरूलाई आफ्नो कामको महत्त्व अनुसार प्राथमिकता दिनमा पनि मद्दत गर्छ। यसले उनीहरूको एकाग्रता र फोकस सुधार गर्दछ, जुन गणित जस्ता विषयहरूमा धेरै महत्त्वपूर्ण हुन्छ। त्यसो भए अनुशासन भनेको के हो? अनुशासन भनेको आत्मनियन्त्रणको अभ्यास हो, जुन व्यक्तिको कार्यमा प्रतिबिम्बित हुन्छ। अनुशासनमा बस्ने व्यक्तिलाई सहज मानिन्छ। सरल शब्दमा अनुशासन के हो त? अनुशासन भनेको विशिष्ट नियम वा मापदण्डहरू पछ्याउने व्यवहार र कामको गुणस्तर हो। विद्यार्थीको रूपमा तपाईँको अनुशासन के हो त? विद्यार्थीको लागि यसको अर्थ हुनसक्छ आफूलाई असाइनमेन्ट वा कक्षाहरूमा केन्द्रित राख्ने, व्याख्यान वा अध्ययनको क्रममा विचलित नहुने र तपाईँले समय सीमा पुरा गरिरहनु भएको छ भनी सुनिश्चित पनि गर्नु।

ल त श्रोता महानुभावहरु, यसरी विविध चर्चाको आजको कार्यक्रममा मैले विद्यार्थी अनि अनुशासनमाथि एक तथ्य राख्ने प्रयास गरेँ। मेरो यो सानो प्रयास तब मात्र सार्थक बन्छ जब हामी केवल विद्यार्थी मात्र होइन म तपाईँ हामी सबै अनुशासित बन्नेछौँ। यी भनाइका साथ आजलाई विविध चर्चाको कार्यक्रमदेखि बिदा मागिरहेको छु। फेरि भेट्ने वचनको साथ हवस् त आजलाई पनि बिदा पाऊँ। नमस्ते।

0: श्रोतालाई अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदी नर्वेको ओस्लो पुग्नु भएको छ। गृहमन्त्री अमित शाहले आज छत्तीसगढको राजधानी रायपुरमा 112 नम्बरको आपतकालीन सेवा र आधुनिक फोरेन्सिक मोबाइल भ्यानलाई झण्डा देखाएर उद्घाटन गर्नुभयो। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले विश्वव्यापी चुनौती र अनिश्चितताका बावजुद भारत तीव्र गतिमा वृद्धि गरिरहेको बताउनु भएको छ। पश्चिम बंगाल सरकारको मन्त्रीमण्डलले 7 वेतन आयोग गठनका लागि सैद्धान्तिक स्वीकृति दिएको छ अनि मौसम विभागले यो हप्ता उत्तर पश्चिम र मध्य भारतको मैदानी क्षेत्रमा लूको अवस्था रहने सम्भावना रहेको बताएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदी नर्वेको ओस्लो पुग्नु भएको छ। यस भ्रमणमा भारत र नर्वे बीचको द्विपक्षीय वार्ता र तेस्रो भारत नर्डिक शिखर सम्मेलन समावेश छ। यस भ्रमणले भारतको नर्डिक देशहरूसँगको सम्बन्धलाई गति दिनेछ।
2: आज प्रधानमन्त्री नर्वे के राजा हेराल्ड पंचम और रानी सोनिया से मुलाकात करेंगे। इसके बाद वे नॉर्वे के प्रधानमंत्री योनास गार स्टोरर के साथ द्विपक्षीय वार्ता करेंगे। वे भारत नॉर्वे व्यापार और अनुसंधान शिखर सम्मेलन को भी संबोधित करेंगे। कल प्रधानमंत्री तीसरे भारत नॉर्डिक शिखर सम्मेलन में भाग लेंगे। वर्तमान में भारत और 5 नॉर्डिक देशों के बीच व्यापार का मूल्य $19 अरब है। व्यापार के प्रमुख क्षेत्रों में नवाचार, रक्षा, आर्कटिक और जनसंपर्क जैसे कई क्षेत्र शामिल हैं। संगीता गोडबोले, आकाशवाणी न्यूज, ओस्लो, नॉर्वे।
1: यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, भारत आज निवेश, नवीनता र विनिर्माणका लागि विश्वको सबैभन्दा आकर्षक गन्तव्यहरूमध्ये एक हो। स्वीडेनको 2 दिने भ्रमणका क्रममा उहाँले गोथेनबर्गमा युरोपियन उद्योग गोलमेज सम्मेलनमा सम्बोधनको क्रममा यस्तो बताउनुभयो। उहाँले देशमा सबै कम्पनीका लागि अवसर रहेको बताउँदै आगामी वर्षहरूमा भारतको प्रमुख परियोजनाहरूमा उनीहरूलाई समावेश गर्नका लागि संस्थागत प्रणालीसहित विभिन्न कदमहरू चाल्न सकिने आश्वासन दिनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, भारतले विगत 12 वर्षदेखि सुधार, प्रदर्शन र रूपान्तरणको मूल मन्त्रमा काम गरिरहेको छ। गृह एवं सहकारिता मन्त्री अमित शाहले आज छत्तीसगढको राजधानी रायपुरमा आयोजित एक राज्य स्तरीय कार्यक्रममा 112 नम्बरको आपतकालीन सेवा र आधुनिक फोरेन्सिक मोबाइल भ्यानलाई झण्डा देखाएर उद्घाटन गर्नुभयो। छत्तीसगढमा पहिले यो सुविधा 16 जिल्लामा उपलब्ध। रक्षामन्त्री राजनाथ सिंह दक्षिण कोरिया र भियतनाम भ्रमणमा जानुभएको छ। सोसियल मिडिया पोस्ट गर्दै श्री सिंहले द्विपक्षीय सम्बन्धलाई अझ विस्तार गर्न दुई एसियाली मुलुकहरूको भ्रमण गर्न आफू उत्सुक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, भ्रमणको मुख्य उद्देश्य रणनीतिक सैन्य सहयोग, रक्षा औद्योगिक साझेदारी र समुद्री सहयोगलाई बढावा दिनु र हिन्द प्रशान्त क्षेत्रमा शान्ति र स्थिरतालाई बढावा दिनु हो। भियतनाम भ्रमणका क्रममा सिंहले भियतनामका राष्ट्रिय रक्षा मन्त्री जनरल फान वान जियाङसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। श्री सिंहको भ्रमण भियतनामका पूर्व राष्ट्रपति हो ची मिन्हको 136 जन्म जयन्तीको अवसरमा हुन लागेको हो। दक्षिण कोरियामा रक्षा मन्त्रीले दक्षिण कोरियाका रक्षा मन्त्री आन ग्यु बाकसँग द्विपक्षीय वार्ता गर्नुहुनेछ। दुवै मन्त्रीहरूले दुई देशहरू बीच रक्षा सहयोगको समीक्षा गर्नुहुनेछ र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउनका लागि नयाँ पहलहरूको खोजी गर्नुहुनेछ। दुवै नेताले आपसी हितका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरूमा पनि विचार आदान प्रदान गर्नुहुनेछ। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले विश्वव्यापी चुनौती र अनिश्चितताका बावजुद भारत तीव्र गतिमा वृद्धि गरिरहेको बताउनु भएको छ। आज नयाँ दिल्लीमा भारत व्यापार महोत्सवको वेबसाइटको लन्च गर्दै श्री गोयलले भन्नुभयो, अगाडि बढ्ने उत्साह कहिले कम हुनुहुँदैन र सबैले अथक परिश्रम गरिरहनुपर्छ। उहाँले भन्नुभयो, विकसित भारत 2047 को लक्ष्य हासिल गर्ने भारतको उद्योग, व्यापारिक समुदाय र जनताको भावना यति बलियो छ कि विश्वको कुनै पनि शक्तिले भारतलाई रोक्न सक्दैन।
3: विकसित भारत 2047 जो प्रधानमन्त्री जी ने सबको प्रोत्साहित किया है अमृत काल में मेहनत करने के लिए, वो लक्ष्य बड़ा है। पर भारत के उद्योग व्यापार जगत, भारत के लोगों में जो आज उत्साह है और सफलता के लिए जिस प्रकार से पूरा देश 140 करोड़ लोग एकत्र हुए हैं, मुझे लगता है कि कोई ताकत दुनिया की ना हमें रोक पाएगी ना हमारे को थम पाएगी।
1: केन्द्रीय पतन पोत परिवहन तथा जलमार्ग मन्त्री सर्वानन्द सोनोवालले अन्तर्राष्ट्रिय महिला समुद्री दिवसको अवसरमा महिला नाविकहरूको अदम्य साहसलाई सलाम गर्नुभएको छ। सोसियल मिडिया पोस्ट गर्दै श्री सोनोवालले नीतिगत सुधारका कारण भारतमा महिला नाविकहरूको संख्या निरन्तर बढ़िरहेको बताउनुभयो। नारी शक्तिले देशको विकास र विश्वव्यापी समुद्री क्षेत्रलाई उज्यालो समावेशी भविष्यतर्फ डोराइरहेको उहाँले बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। अब रहल समाचार। भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले ओडिसाका पार्टी कार्यकर्ताहरूलाई केन्द्र र राज्य सरकारका कल्याणकारी योजनाहरू राज्यका हरेक घरमा पुर्याउने आह्वान गर्नुभयो। पार्टी कार्यकर्ता बैठकको पहिलो चरणलाई सम्बोधन गर्दै श्री नवीनले भन्नुभयो, सुभद्र आयुष्मान र सहकारी कल्याणकारी योजनाहरूको लाभ योग्य परिवारहरूलाई प्रत्यक्ष रूपमा उपलब्ध गराउनुपर्छ। श्री नवीनले भुवनेश्वरमा ओडिसा भाजपा कोर कमिटिको बैठकको अध्यक्षता पनि गर्नुभयो। बैठकमा मुख्यमन्त्री मोहन चरण माझी, केन्द्रीय मन्त्रीहरू धर्मेन्द्र प्रधान र जुएल ओराम, राज्य भाजपा अध्यक्ष मनमोहन सामल र अन्य वरिष्ठ नेताहरू उपस्थित थिए। पश्चिम बंगाल सरकारको मन्त्रीमण्डलले राज्य सरकार, विभिन्न सरकारी बोर्ड संस्थान र अन्य सरकारी सहायता प्राप्त निकाय र विद्यालयका कर्मचारीका लागि सातौं वेतन आयोग गठनका लागि सैद्धान्तिक स्वीकृति दिएको छ। मन्त्री परिषदले आज एक महत्वपूर्ण निर्णयमा राज्य सरकारको सूचना तथा सांस्कृतिक मामिला विभाग तथा अल्पसंख्यक र मदरसका विभिन्न प्रत्यक्ष लाभ स्थानान्तरण आगामी जुन महिनाको पहिलो दिनदेखि रोक्न सैद्धान्तिक स्वीकृति दिएको छ। यी विभागहरू अन्तर्गतका छात्रवृत्ति योजनाहरू जारी रहनेछन्। राज्य सरकारले महिलाका लागि छोटो तथा लामो दूरीको निशुल्क यातायात सुविधालाई पनि स्वीकृति दिएको छ। 1 जुनदेखि राज्यका महिलाहरूका लागि अन्नपूर्ण योजना शुरू हुनेछ, जस अन्तर्गत 3,000 रुपियाँ प्रत्यक्ष लाभ स्थानान्तरणको माध्यमबाट हस्तान्तरण गरिनेछ। कलकत्ता उच्च अदालतको फैसलापछि राज्य सरकारले बंगालका लागि अन्य पिछडिएको वर्गको नयाँ सूची तयार गर्नेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीको अध्यक्षतामा आज राज्य सचिवालय नवन्नामा मन्त्री परिषद बैठकमा बसेको थियो। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले सार्वजनिक परिवहन र इन्धन संरक्षणलाई बढावा दिन मेरा भारत मेरा योगदान अभियानको एक भागको रूपमा आज मेट्रो यात्रा गर्नुभयो। पत्रकारहरूसँग कुरा गर्दै उहाँले सबैलाई सार्वजनिक यातायातको अधिकतम प्रयोग गर्न अपील गर्नुभयो। श्रीमती गुप्ताले भन्नुभयो, सरकारले सार्वजनिक यातायातमा कुनै पनि असुविधा रोक्न र अन्तिम माल सम्पर्कमा सुधार सुनिश्चित गर्न सबै प्रयास गरिरहेको छ।
4: सरकार की ओर से पूरी कोशिश कर रहे हैं कि पब्लिक ट्रांसपोर्ट की कहीं पे कोई दिक्कत ना हो, लास्ट माइल कनेक्टिविटी पे ज्यादा से ज्यादा काम किया जाए और हर व्यक्ति जब थोड़ा थोड़ा भी सहयोग इसमें करेगा तो दिल्ली शहर के लिए ये बेहतरीन होगा। हमारे शहर में पॉल्यूशन से लेकर के हर समस्या का इसका समाधान मिलेगा।
1: दिल्ली मेट्रोले निजी सवारी साधनको सट्टा मेट्रोलाई अप्नाउन प्रोत्साहित गर्न आज 24 अतिरिक्त रेलहरू सञ्चालन गर्दैछ। दिल्ली मेट्रो रेल निगमले यो निर्णय वर्तमान परिस्थितिमा ऊर्जा दक्षता, आर्थिक र पर्यावरणीय स्थिरता सुनिश्चित गर्न सार्वजनिक यातायातको महत्वपूर्ण भूमिकालाई ध्यानमा राख्दै लिएको बताएको छ। श्री अमरनाथ यात्रा 2026 भन्दा पहिले जम्मू कश्मीरमा सेनाले रामबन जिल्लामा ग्राम रक्षा समूहहरूको लागि एक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ। यसको उद्देश्य स्थानीय सुरक्षा बढाउने, तयारी सुधार गर्ने र तीर्थयात्रा मार्गका बासिन्दाहरूसँग समन्वय गर्नु हो। मौसम विभागले यो हप्ता उत्तर पश्चिम र मध्य भारतको मैदानी क्षेत्रमा लूको अवस्था रहने सम्भावना रहेको बताएको छ। उत्तर प्रदेशमा शनिबारसम्म लू जारी रहने सम्भावना छ। राजस्थान, पंजाब, हरियाणा, चण्डीगढ र दिल्लीमा पनि यस्तै अवस्था देखिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री प्रधानमन्त्री नरेन्द्र मोदी नर्वेको ओस्लो पुग्नु भएको छ। गृहमन्त्री अमित शाहले आज छत्तिसगढको राजधानी रायपुरमा 112 नम्बरको आपतकालीन सेवा र आधुनिक फोरेन्सिक मोबाइल भ्यानलाई झण्डा देखाएर उद्घाटन गर्नुभयो। वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले विश्वव्यापी चुनौती र अनिश्चितताका बावजुद भारत तीव्र गतिमा वृद्धि गरिरहेको बताउनु भएको छ। अनि मौसम विभागले यो हप्ता उत्तर पश्चिम र मध्य भारतको मैदानी क्षेत्रमा लूको अवस्था रहने सम्भावना रहेको बताएको छ। आकाशवाणीबाट समाचार पूरा भयो।